0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجوئی مظہر اسکول سسٹم محراب پور جی وزٹ کریو ودیق رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000002734 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم محراب پور کانٹیکٹ نمبر 3018654
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल चौक पर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज्ड जापानी मशीन जरिए कई वने थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई 03073592120
2: खुशखबरी खुशखबरी हाणी अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन नहन एलर्जी कॉस्मेटिक वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर नमाज खां इशा जे नमाज ताईं हर आचर ते सुबुह जो 9 वगे खां रात 8 वगे ताईं मरीजन जो इलाज कंदा आहिनि एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज़द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर वधीक राबते जे लाइ 03005569

0: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
1: अमेरिका सां राबते में रहंदड़ ईरानी बकौल आहिनि तेहरान डील लाइ बेताब आहे, वाइदो न थियो त ईरान ते ॿीहर हमिलो बि करे सघूं था। ईरान जंग जे ख़ात्मे लाइ अमरीका जूं नयूं तजवीज़ूं मिलण जी तसदीक करे छॾी। ईरानी पटी वज़ारत जे तर्जुमान इस्माइल वाकई चयो आहे त अमरीका तजवीज़ जो जाइज़ो वठी जवाब ॾिनो वेंदो। ईरानी सदर मसूद पशियान चयो आहे ॾाढ ज़रिए ईरान खे झुकाए नथो सघिजे, जंग जे ख़ात्मे लाइ हिक ॿिए जो एतराम ज़रूरी आहे।
0: आप सुन रहे थे जीए
2: रोशनी का काफिला, मंजिल की तरफ गामजन। मजहर स्कूल सिस्टम मेहरापुर, शानदार तालीमी इमारत, प्रोफेसर कुर्बान अली मेमन, एयर कंडीशन एकेडमिक ब्लॉक का इनेकार, मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला, सरसब्ज बागीचा, बेहतरीन फर्नीचर, शानदार कंप्यूटर, फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स, ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत, केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जा, एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिले तहसीन नतायज, खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले, तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले, स्टडी टूर्स, अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें। मजीद राबते के लिए डॉक्टर अल्ताफ हुसैन मेमन, मैनेजिंग डायरेक्टर मजहर स्कूल सिस्टम, 03000002734। निसार अहमद मेमन, प्रिंसिपल मजहर स्कूल सिस्टम मेहरापुर, 03013865453।
3: मेहरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड,
4: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई।
3: हाँ अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
4: राबते लाए प्रोपराइटर गुलाम नबी मुगल, 03003204372 02424601000।
5: بسم اللہ الرحمن الرحیم، میں سید ضیاء الدین شاہ والد حضرت مولانا سید حسن معاف شاہ صاحب رحمۃ اللہ علیہ، ہر شخص یہ چاہتا ہے کہ میرا بچہ معذوری سے بچ جائے، اسی طرح دیگر تمام ایسے امراض سے کہ جو اس کے لیے نقصان دہ ہو، اسی طرح حفاظتی ٹیکے اور پولیو کے جو قطرات پلائے جائیں گے۔ میری درخواست ہے تمام والدین حضرات سے کہ ان لمحات سے فائدہ اٹھائیں۔
6: خوشخبری خوشخبری، ہاں اواں جے پانجے شہر محراب پور میں گیمس اسپتال گمبڑ جو چمڑی وارن ائی نہن الرجی کاسمیٹک ائی وچڑندڑ بیماریوں جو ماہر ڈاکٹر بشیر احمد میمن روزانو شام جو عصر نماز کھا عشاء جے نماز تائی ائی ہر آچر تے صبح جو 9 وگے کھا رات 8 وگے تائی مریضن جو علاج کندا آہن۔ ایڈریس روشن اسکن و الرجی کلینک، نزد ریلوے فاٹک، اقصا مسجد، تھری روڈ، محراب پور۔ ودیگ رابطے جے لائے 03385569। 03003855569।

0: بسم اللہ الرحمن الرحیم اسیاں سا مخاطب آئیوں چیئے مہرا پر ایف ایم 94 تا پروگرام سے اچھی گال سان کرے حاضر خدمت اوہاں جو پہنجو میزبان حاکم علی جسکانی سامن جیو خوش تا جہان خوش جیو آہی تا جہان آہی صحت آہی تا سب کچھ آہی اساں کی امید آہی تا اوہاں بالکل ٹھیک ٹھاک این سب خوش ہوں دا صحت مند ہوں دا اساں جو بھی دعاؤں ہمیشہ اوہاں سا گڈ آہن پروگرام سے اجی گال میں اسانج اسٹوڈیو میں موجود ہوں ہیں سن جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی مختلف بیمارن بابت اواں کے جان ڈینا ہیں صحت بابت اواں کے جان ڈینا ہیں ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں جو پنجو قیمتی وقت کڈی کرے اسانج اسٹوڈیو میں اچن تھا ڈاکٹر صاحب ہر اربع خمیس جمعے چھنچر آچر ایں سومر تے صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا ہیں ڈاکٹر صاحب کراچی اسلام آباد نواب شاہ جا مشہور و معروف ڈاکٹر ہیں پروفیسر ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ایم اے ڈی ایچ ایم اے سندھ آر ایچ ایم پی اسلام آباد پاکستان ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن گردے جی پتھری ہے اواں کے پتے جی پتھری ہے مسان جی پتھری ہے نک جا جی ہڈی ودھیل ہے نک جو گدود ودھیل ہے گلے جا گدود ودھیل ہیں ان سبھی بیماروں جو ڈاکٹر صاحب بغیر آپریشن کے کامیاب علاج کن تھا ان کا علاوہ سندھن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور اد متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن بواسیر چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڑیوں بارن میں قد جو نہ ودھن عورتن میں وزن جو نہ ودھن یا جن عورتن جو وزن ودھی ونے تو ان سبھی بیمارن جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن اواں کہیں بھی وقت رابطہ کرے سکو تھا پروگرام میں بذریعہ لائیو کال بھی شامل 0301-2196-851 پروگرام سے اچھی گال میں اواں شامل تھی سکو تھا 0301-2196-851 ڈاکٹر صاحب کے اسی چوندا سی مخاطب تھیندا سی ڈاکٹر صاحب سان اج کیڑے موضوع بابت اساں کے جان دینا سب کا پریاں اسیں ڈاکٹر صاحب کے خوش آمدید چوں تھا سائیں السلام علیکم
1: وعلیکم السلام
0: ڈاکٹر صاحب ٹھیک آئے ہو طبیعت ٹھیک آئے اواں جی
1: جی سی اللہ تعالی جائے سان
0: اج کیڑے موضوع بابت اساں جے موجز بدھندڑن کے اواں جان دینا سائیں
1: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پہرن تے سب تعریفوں ان رب پاک جو جو اساں کے جارے تو خرائے تو روزی دے تو خوشی دے تو اے سب دی زمینی آسمانی افتن خواہ محفوظ رکھے تو اصل پروگرام سے جی گال ہمیں خبر ہے تو بر وقت نشر تھی ہے ان ٹائم تے اصل کلینک جرمن ہومیوپیتھک کلینک ہفتے جا 5 ڈی جمعہ چھنچھر آچر سومر اربع خمیس اواں جے شہر مہراپور میں کوٹری روڈ ساموں ودن پوٹرا پیٹرول پمپ تے موجود ہوندی ہے ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تائیں اصل پروگرام سے جی گال میں موضوعات کے حوالے سے گال کیوں تو صحت کے متعلق جی اویئرنیس یا ننڈی جان پانچ سامعین تھی پہنچائی ہوں وہ مختلف بیمارن کے حوالے سے ہوندی ہے یا مختلف سوغاتن کے حوالے سے تو جی وہ بر وقت ان دفاع کر سکن ہر بیماری کے بارے میں ان کے جان ہوجن کھپے اڑے طریقے سے یا اصا یہ شو آف کرنا ہوں تو یہ جی بیماریوں اواں تین نالج سے پہنچائی ہوں تو ان کی ٹریٹمنٹ اصان جی جرمن ہومیوپیتھک کلینک تے کئی ویندی ہے مثلاً یا وری اساں وٹ جے کے جن دفعے بار یا وڈڑا جن بیمارن میں زیادہ ایندا ہیں تو ان کی کوشش کندا ہوں تو اویئرنیس اواں تائیں پہنچائیں چو جو ضرورت یا محسوس تھی ہے تو یہ بیماری کچھ ودھیک ہے تو ان کی جان جو ہے سو اساں جے بدھندڑن تائیں ہوجے اڑی طریقے سے آٹیزم بیماری خاص کرے بارن کی بیماری کے چبو ہے بارن کی بیماری آٹیزم تھی ہے آٹیزم اچھا ہے ان جو حل کہڑو ہوں جی تھی وجے त छा करणु घुरिजे उन जे लाइ जेको आहे सो नंढी हिकिड़ी ॼाण अवां ॿुधंदड़नि ताईं पहुचाईंदासीं। हीअ हिकिड़ी न्यूरो डिसऑडर यानी दिमाग़ी क़िस्म जी नंढी बीमारी हूंदी आहे जेके नंढा ॿार जे ॼमंदा आहिनि त साल खां वठी जेको आहे सो यानी हू ईअं सम्झो त जीअं सादनि लफ़्ज़नि में चऊं त ॻाल्हाइण देरि सां शुरू कंदा आहिनि। उहे ॿार जेके ॻाल्हाइण देरि सां शुरू कनि या पंहिंजो दिमाग़ी तनासुब सही न रखी सघंदा हुजनि या जेके ॿार नंढा ज़िदी हूंदा आहिनि तव्हां ॾिसंदा आहिनि त आम ॿारनि खां हिकिड़ो ॿारु हटी करे हूंदो आहे। हिकिड़ो आम ॿारु हूंदो आहे हू उनजो जेको बिहेवियर हूंदो आहे उहो चेंज हूंदो आहे यानी उनजो वर्ताव जेको हूंदो आहे उहो आम हूंदो आहे जीअं आम ॿार हूंदा आहिनि। पर जेके ऑटिज़म बीमारी में ॿार मुबतला हूंदा आहिनि उन्हनि जो वर्ताव कुझु चेंज हूंदो आहे। उहो पाण खे ॿार अलॻि अलॻि से रखंदो आहे यानी हिकिड़ो उनजो बिहेवियर चेंज हूंदो आहे यानी उन्हनि खे हू कुझु जीअं ॿिया ॿार हूंदा आहिनि त ॿियनि ॿारनि सां गॾु रांदि रूंद खेॾंदा आहिनि या वॾनि जा इशारा सम्झी सघंदा आहिनि या उन्हनि जे उन्हनि सां जेको आहे सो रुलजी मिलजी वेंदा आहिनि। लेकिन हीअ जेको क़िस्म जो ॿारु हूंदो आहे उहो पाण खे अकेलो ऐं तनहा रखंदो आहे ऐं कुझु ज़िदी तबियत जो हूंदो आहे ऐं हलंदो आहे त थेड़ खाईंदो वधंदो आहे हिकिड़े तरफ़ वेंदो आहे त लॻंदो ईअं आहे त जेको आहे सो यानी ॿिए तरफ़ पिए वञे ऐं भितियुनि सां टकराईंदो वेंदो ऐं पंहिंजे मुंहुं बि जेको आहे सो ख़ासि करे जीअं चऊं घणा ॿार ईअं ॻाल्हाईंदा बि आहिनि। इन्हनि जा असबाब छा आहिनि या इन जो हल छा आहे उहो अवां ताईं जेको आहे सो ज़रूरु पहुचाईंदासीं। हिकु त मां हिते हिन प्रोग्राम जी तवसु सां ज़रूरु इहो ॻाल्हि कंदासीं त अहिड़े क़िस्म जा ॿार जॾहिं पैदा थींदा आहिनि त जेके वालदेन हूंदा आहिनि उहे परेशान थी वेंदा आहिनि ऐं जेको आहे सो परे परे ताईं यानी वॾनि वॾनि शहरनि में पहुचंदा आहिनि उनखे इलाज करण जे लाइ। लेकिन उनजो इलाज जेकॾहिं सही माना में ॾिठो वञे त उन्हनि पाण वटि ख़ुदि वालदेन वटि ख़ुदि उनजो इलाजु मौजूदु हूंदो आहे यानी ॿार जी काउंसलिंग करणु ॿार खे अकेलो तनहा न छॾनि हुन सां रुलजी मिलजी वञनि ऐं हुनखे जेको आहे सो इहो फ्रस्ट्रेशन जो शिकार न थियणु ॾियनि हुनखे इहो अहसासु थियणु न ॾियनि त तव्हां अकेला आहियो या जेको आहे सो मिसाल हिकिड़ो तव्हांजी तबियत अहिड़े तरीक़े सां चेंज आहे हुननि सां उन तरीक़े सां जेको आहे सो यानी माण्हू रुलजी मिलजी वञे हुनखे काउंसलिंग करे हुननि सां गॾु जेको आहे सो रांदि रूंद खेॾनि ऐं हुननि सां गॾु जेको आहे सो यानी हिकिड़ो जीअं गपशप थींदी आहे अहिड़े तरीक़े सां हुनखे सम्झाइणु हुनखे ॻाल्हाइणु हुनखे खाराइणु इहो जेकॾहिं वालदेन हुनखे बजाए को बि वालदेन ॿारनि सां नफ़रत न कंदो आहे लेकिन जॾहिं अहिड़े क़िस्म जी कैफ़ियत थी वेंदी आहे त थोरो परे परे रहणु शुरू कंदा आहिनि या उन जा जेके ॿिया जेके मिसल आहिनि हिकिड़ो पाड़ेसरी हूंदा आहिनि उहे त हुई बि जेको आहे सो हुन खां परे हूंदा आहिनि। लेकिन हिते रोल हूंदो आहे पंहिंजे वालदेन जो त उहो ॿारनि खे जेको आहे सो संभाले वठनि। हाणे उन्हनि जो वजूहात कहिड़ियूं हूंदियूं आहिनि हिकु त जेको आहे सो यानी जॾहिं प्रेगनेंसी थींदी आहे उन में को प्रॉब्लम थींदो आहे त उन जे करे बि अहिड़ा ॿार पैदा थींदा आहिनि या जेके शख़्स देरि सां शादी कनि था 34-35 सालनि जी उमिरि खां बाद में उन्हनि खे इहे प्रॉब्लम्स पैदा थींदा आहिनि या जिन खे औलाद 40 साल खां बाद में पैदा थींदो आहे उन्हनि में बि इहे जेको आहे सो ॿार अहिड़ा पैदा थींदा आहिनि या कुझु जेनेटिक डिसऑडर्स थींदा आहिनि हिकिड़ा जेको आहे सो यानी जीअं मेडिकली हवाले सां ॻाल्हि कयमि त उहो मसइलो थींदो आहे त उन जे करे बि जेको आहे सो इहो प्रॉब्लम थींदो आहे। लेकिन उन जो हल जेको आहे सो हिकु त काउंसलिंग करणु आहे ऐं ॿियो होम्योपैथिक में उनजो तमामु बहितरीन इलाजु मौजूदु आहे। अहिड़े क़िस्म जा ॿार खोड़ सारा असांजे क्लिनिक्स ते ईंदा आहिनि ऐं अची बि चुका आहिनि ऐं अलाह जी महिरबानी सां सिहतयाब बि थी चुका आहिनि। उन्हनि खे असां अहिड़े क़िस्म जूं दवाऊं ॾिनियूं आहिनि जिन सां हू ॿार जेको आहे सो यानी माशा अलाह उहे बिल्कुलु वरी साॻी जीअं आम ॿार हूंदो आहे उन वांगुरु जेको आहे सो बिहेवियर करणु शुरू कंदा आहिनि ऐं उन्हनि वांगुरु ई हुनजी जेको आहे सो वरी चाल शुरू थी वेंदी आहे। सो इहो होम्योपैथिक में तमामु हिन जो कामयाबु इलाज मौजूदु हूंदो आहे। सो पछाड़ी में हिकु दफ़ो ॿीहर वरी ई चवंदासीं त काउंसलिंग उनजो तमामु बहितरीन हल हूंदो आहे। जी सर,
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि। डॉक्टर मंज़ूर हुसैन मेमन साहब असांजे स्टूडियो में मौजूदु। हे कॉलर लाइन ते मौजूदु आहे 0301-9196-51। ॾिसो किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, कैसा हाल आहे?
0: दुआ अलहमदुलिल्लाह। केर साहब पियो ॻाल्हाए मुंहिंजा साईं?
2: साईं कबूल खास के दिखानो आणो।
0: छा पुछण चाहींदो डॉक्टर साहब खां?
2: पहिरीं
0: خارش نتی چڑے پی بالکل ٹھیک ہے بالکل ٹھیک ہے بدھو ایف ایم بدھو ڈاکٹر صاحب وہاں کے بدھائیں دو جی سر
1: بالکل خارش اجکل تمام گھنی جو ہے سو میں ڈھو ہے تو بے نمبر تے خارش کی بیماری بھی تمام گھنی خاص کر خوش سارا اڑے قسم سے ریلیٹڈ پیشنٹس اس کلینک تے ایندا ہیں اللہ دی مہربانی سا چاہے ڈڈر ہے سوریاسس ہے ایکزیما ہے یا اس کے بائز ہے ان میں پیشنٹ جو ہے سو ٹھیک تھی ویندا ہیں سو سوریاسس یا فنگل انفیکشن یا اسکن ڈیزیز جی بھی ہے ان جو علاج اس جرمن ہومیوپیتھک کلینک تے موجود ہے بالکل ادے چند روبرو ڈکھارے سکتا فی الحال ان کے لیے پرہیز تمام ضروری ہوں اڑے قسم کی جی الرجی تھی وجے تو انڈو مچھی یا وڈو گوشت کھٹی شے یا ریگ جو چاور وغیرہ استعمال ہرگز نہ کرنا کھپے نم جا پن ان کے لیے تمام بہترین ان کے پانی سے ویجن کھپے یا نمبرن جا گورا صبح جو نیرانے کھانا کھپے جی سر
0: رما ہے سے اچھی گال چیے میرا پر ایف ایم 94 جو آواز سوان جے سماعت ان تائیں پہنچے پیو وہاں کے بدھائیں ہلوں تو ڈاکٹر منظور حسین میمن صاحب ہر اربا خمیس جمعے چنچر آچر سومر تے صبح 10 to 5 تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتری کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن تو اسانے پروگرام میں بدری لائیو کال شامل تھی سکو تھا 0301-2196-51 ایک کالر لائن تے موجود آہے السلام علیکم
2: ڈھکڑیوں
0: بدھو ایف ایم بدھو ڈاکٹر صاحب وہاں کے بدھائیں دو یا وری بہتر ہے تو ڈاکٹر صاحب کے روبرو دکھارے ونو ڈاکٹر صاحب ہر اربا خمیس جمعے چنچر آچر سومر تے صبح 10 to 5 تائیں جرمن ہومیوپیتھک کلینک تے موجود ہوں نا جی سر ڈاکٹر صاحب
1: جی سر بالکل ان کے لحاظ کے بدھائی داس ایک تو مالش ہرگز نہ کرے گھنا دوست ان کے جوڑن کے سور میں گوڑن کے سور میں مالش کرنا ہے تکلیف میں مبتلا تھی ویسا تیل سرحیں جو آسانی ڈس ہے تیل سرحیں جو گرم کرے ہیڈ وجی وہ ان کے لگائن مالش ہرگز نہ کن ان سے انہیلیشن ملندی ٹکور ملندی سکائی ملندی وقتی طور پر ریلیف ملے گا لیکن ان کی پراپر ٹریٹمنٹ اصا ہومیوپیتھک میں موجود ہے جیسا جی ادے گال کی ڈھکڑی سلپ تھن تھوں یا کیں ان میں جو یہ سمجھو تو مکھ جی چوں گھٹجی ویندی ہے وہ بھی جو ہے سو اصا ہومیوپیتھک دوا میں ریکور تھی ویندی ہے یا ان سے گڈ بیا پرابلمس ہیں وہ بھی ٹھیک تھی ویندا ہے جی سر
0: پروگرام صحت کی گال ایک بیو کالر لائن تے موجود بر کال ڈراپ تھی چکی ہے ڈاکٹر منظور حسین میمن صاحب سن جو مشہور و معروف ڈاکٹر مختلف بیماریوں جو ماہر ڈاکٹر ہے 0301-2196-51 تو اسن پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا ہے کال لر لائن تے موجود ہے کال جی طرح ویندا سی السلام علیکم ہلو السلام علیکم ہلو السلام علیکم سائیں مجھا کیسا پہ گلائے
2: اتحاد علی سلامی کتی مہم کتی تھا
0: جی مجھا بھا چھا پچھنا بھا ڈاکٹر صاحب کا
2: ملو گا سر دو ملو گا اتحاد علی سلامی کتی مہم
0: کتی تھا جو آواز کر جئے تو پہ سمجھ میں نہ تو جی سائیں نہیں
2: اتحاد ملو گا اتحاد علی سلامی کتی وری نکرے دو
0: چھا تو نکرے بھئیو ہلو نیٹورک فیل ہوں دوست کو چون پہ چاہے یا ملیریا یا وی ملو اڑے قسم جو کوئی لفظ ہو سائیں جو السلام علیکم وعلیکم
2: السلام
0: سائیں مجھا کیر صاحب پہ گلائے
2: نواب مطلو تو کنا کنجاری خان میرو مطلو کو تھے
0: جی جی ادا چھا پچھنا بھا ڈاکٹر صاحب کا
2: بھائی ہو ٹنکن میں حد میں سور تو رہے آئیں پتہ تھی تھی آئیں سنو پکھر بیچے رو
0: اچھا من تو ہلکو پگھر اچے دو
2: ہلکو پگھر اچے تو من حد میں سور آ ڈاڈو بس ہیں نماز بھی وی تو پر اوتی نہ تو پڑھی سکا
0: صحیح صحیح بالکل
2: شام جے ٹائم میں گھنو تے تھی شام جو ٹائم تے تو من یا سو پٹ تے رات جے ٹائم میں
0: عمر گھنی اتا جی अच्छा चैलेंज माना नौजवान आयो यंग आयो बेहतर आए तो रूबर रूबर हां रूबर दिखारे वनो तो वधिक बेहतर थिंदो वधिक एफएम बुधो
2: डॉक्टर वगैरह नर्स वगैरह भी उदस मिले आपाताम
0: फर्स्ट एड इन जो प्रॉपर इलाज डॉक्टर वो मौजूद हों भाधो
1: टे प्रॉब्लम्स ज़हर या मादे की तकलीफ़ अलहदा है यो मसलो अलग है त एक तो जो है सो जी भी अस गिज़ा बुधाइंदा आयो वह पेशेंट की तबियत मुताबिक होंगी है इलाज जो हों उन तबियत के मुताबिक उम्र के मुताबिक हाठी के मुताबिक हों सो हि जी तुम गाली इलाज हों तमाम जरूरी हूँ ये शूँ जी अस खुराकू बुधाइंदा किस्म की फर्स्ट एड आ भी तमाम जरूरी है जो जिंदगी जो हिस्सो है जो मूँ प्रॉपर तरीके से यूज कह तो इन मर्जन का भी छुटकारे में मदद मिली है अड़े तरीके से चाहे प्रॉब्लम है छो जो पेशेंट सामू इंद है तो उनको ब्लड प्रेशर शुगर वगैरह या उनकी हिस्ट्री वा तो उन हिसाब से इलाज कर में आसानी थी है फिलहाल देखे सत दाणा बादाम जहाँ रात जो पानी में पिसाए रखे सुबह जो नेराने जो वह खाई सकन था कोशिश करें तो इन गडो गड रूबरू दिखारे ट्रीटमेंट वन था वही मेहरबानी
0: एक बो कॉलर लाइन से मौजूद है कॉल के तरह वेंदी अस्सलाम वालेकुम आवाज कटे तो मुझे साईं सिग्नल के तरफ वो भा
2: हेलो
0: वाले सलाम सिग्नल के तरफ वो भा केर पे गलाए जी जी अच्छा बो केर पे गलाए जी जी खुश आमदी चवन छा पुछंदा भा डॉक्टर साहब का जी भा
1: डॉक्टर
0: मंजूर हुसैन मेमन साहब जो मशहूर मारूफ डॉक्टर स्टूडियो में मौजूद है डॉक्टर साहब तमाम मशहूर डॉक्टर हैं पूरे सिंध जा हर अरबा खमीस जुमे छंछर आचर सूमर सूमर ते सुबह दहें खां शाम पंजे वगे ताईं जर्मन होम्योपैथिक क्लिनिक सामू वधण पोटरा पेट्रोल पंप कोरडी कबीर रोड मेरापुर में मरीजन जो इलाज कंदा हैं मुख्तलिफ़ बीमारियों जा माहिर डॉक्टर हैं होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन गुर्दे पिते मसाने जी पथरी जो बगैर ऑपरेशन के कामयाब इलाज कन था गोडन जो सूर है जोड़न जो सूर है संदन जो सूर है नक कन गलो पुराना नज़लो निछू अध मथे जो सूर सजे मथे जो सूर घट बुधण में अचे भले खड़ी बोड़ो हो ब्लड प्रेशर हो दिल जहा मर्ज होजनस भले अधरंगो फालिज हुजेस खंग हुजेस टीबी हुजेस माथे जो सूर हुए माथे अल्सर हुए त्री जो भले वी वे उन सभी बीमारियों को कामयाब इलाज कंदा कॉल के तरह हलूँ कॉलर लाइन से मौजूद है ऐसा किथान कॉलर है अस्सलाम वालेकुम وعلیکم السلام جی ادا خیر پہ گلا ہے
2: ہاں میں خاص کرے جان گل
0: خوش آمدید چوندا خاص کلی صاحب چھا پوچھنا ڈاکٹر صاحب کا
2: نہیں پتر کرے او مانی بنے نہ تیری کرو ہاضمو گھٹ تو ڈاکٹر صاحب یہ پوچھنا
0: اچھا بالکل ٹھیک ہے ہاضمو گھٹ تو تھے بدھ ایف ایم دو ڈاکٹر صاحب کے بدائیں نہ درو برو دکھارے ونو مادے جی جارا مسئلہ ہوندا ہے جی سر ڈاکٹر صاحب
1: بالکل دیکھ بدینا سی جی سونف ما دسیندو ہے اکثر سونف ہیں جیرو चमची चमची रोज़ाना रात जो पानी में पिसाए रखे सुबुह जो नेराने उनके काढ़े जो है सो अर्क निकलो है वो अर्क सुबुह जो पियन इंशाल्लाह ताला उन से काफ़ी जो है सो अफाको अची वो बहरहाल ये टेम्पररी ट्रीटमेंट है लेकिन रूबरू दिखारे मुकम्मल ट्रीटमेंट के लिए रूबरू दिखारे।